Yes.

Thank you.

Nossa, acho que a gente já tem que ir para a gente chegar.

गर्दै उहाँले मुद्दलात्मक कानूनी रूपमा नियन्त्रण गरिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरी सरकारको प्रश्न जवाफ माग गरेका छन्। विपक्षी दलका साथसाथै पूर्व प्रधान न्यायाधीश पक्राउ गरेकाहरूले विधिको शासन विरुद्धको कदम उठाएको गर्दै सरकारको चलको आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरूमा उपस्थित थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस एमाले नेकपा श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउ प्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चलको विरोध समेत गरेका हुन्। उनीहरूले जीएनजीको नाम दुरुपयोग गरेर संविधान र कानून उल्लङ्घन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए। दशैंको मुखमा चीन तर्फका तीनवटै इलाका अवरुद्ध हुँदा आयात निर्यात ठप्प परेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि डेलिजम खण्डमा क्षति पुगेपछि पूर्व राजधानीका दुवै इलाका

0: जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुऱ्याउने, त्यहाँ बाटो पुऱ्याउनु उपयुक्त छ, त्यहाँ बस्ती बसाउनु उपयुक्त छ, भन्ने कुराको चाहिँ हामीले सबै गर्नुपर्ने भयो होइन। हामीले हामीसँग भएको रिसोर्सले पुग्छ अनि हामीले नेपालभित्र त्यतिकै राख्नु पर्यो, होइन भने इन्टरनेसनल लेभल उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विभिन्नता छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विगतका जो

0: नि हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले गर्न सुरु गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभएकोमा हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ
1: जल विज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै नागरिक पहिलो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट पनि गरे। कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनु छ।
2: नेसनल प्रोटोकल भनेको चाहिँ अडी मानिङको जुन चाहिँ हामीले गफजारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ अलिङको अवस्था छ भनेर माध्यमहरू हुन्छ, अलर्टहरू जारी हुन्छ, त्यसमा त्यसै पाइको सूचना जारी हुन्छ र हामी पहिलोको लागि त्यो सुरु गर्न खोजिरहेको छौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा अलिक के गर्ने हो अनि त्यसै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भन्दै बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यसले लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफरेन्ट प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
1: शाखाका प्रमुख

मंत्रालय के अंतर्गत आयकर विभाग से जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ने पूरी राज्य शक्ति को परिचालन गर्न नसकेका त्यो प्रधानमन्त्री कार्यालयको बाट हातमा ल्याउनु पर्ने धारणा राख्नु भयो। यसै बीच स्वतन्त्रको प्रश्नपछि मकवानपुरको बकैयाका अट्टालिका छ तल्लो च्यानेट स्थित गर्गले बस्तीमा जमिन छिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमिनमा चिरा देखिएको त केही भूभाग तलतिर खसेको र जमिनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसरी 4 दिनको छोरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा ठण्ड आएको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महासाको कारण छ। भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। भारत सरकारले नियमित रूपमा

कहीँसँग शीर्षकमा खबर प्रकाशित छ। एउटा सुभाष भट्टले लेख्नु भएको छ, सरकारले मन्त्रालयको संख्या र विजाति कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च खटाउने नीति अङ्गीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय पनि जनफरकिल बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 सल्लाहकार स्वतीय नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मोटो दिवस र सुगर र प्रेसरले बिगार्दैछ मोटो।

पानीको बढ़ी शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिलो नियन्त्रण शीर्षकमा नारायण दलबाट लेखिएको छ। स्थानीय ज्ञान सीट र स्रोत साधन प्रयोग गर्ने जिपाउ

कार्टुन हामीले नागरिक दैनिकमा समाचार सँगै छापिएको कार्टुन लिएका छौँ, बन्द गर्न खोजिएको छ। नेपालमा सहकारी ठगेर विदेशमा विनाशकारी घुमफिर गरेको संख्या पनि बढ्दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुर्बल गरिएको हुँदै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठुलो भूपी जस्तो देखिन्छ, जो माटो

Thank you.

0: దాని ఒక బాధ ప్రాంతం వాటి కేసులు వచ్చి ఉత్తర వస్తారు
1: ప్రజలు

Jesus to someone up.

0: स्वस्थ जाँच गरौं। चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सात्ता र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौं।
0: स्वस्थ रहौं। सुखमय जीवन बिताउ।
2: रेडियो कुर्मला एफएमद्वारा जमी पुजारी सन्देश।
3: आज हामी पहिलो ज्ञानपूर्वको मच्छरहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
0: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाना फाट्ने वा पहिले फाटेको छ भने धाना फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
3: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा थमिलो हुने, रुख र बिजुलीका फुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
3: पहिलो त यो संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, हेरिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
3: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन?

ಸಂಗೀತಾಚಾರಿ ಸತೀಶ್.

0: अवस्था भविष्यले कारण पर्ने समय हो। धनको पदार्थको एक टुक्रो प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जारी सन्देश।

उहाँले विवाह कानुनी अपराध हो,

त्यस्तै अन्तर्गत टुक्राहरू युरिया डिएपी पोटास साथै सल्फर र बोरोन जस्ता सूक्ष्म तत्त्वको उचित प्रयोग तुलसँगै अन्य बालीको अन्तर्गत

Thank you.

Thank you.

సూచన సంఘ డంపింగ్ చర్యకు పూర్వ ప్రయోగ సమన్వయ కార్యదర్శి

आवश्यकता हो तर सुरक्षित ठाउँमा पुगेपछि पनि केही कुरा ख्याल गर्न जरुरी हुन्छ।

0: यो हो मायाको प्रोटिन नम्बर। आज हामी कुरा गर्दैछौ गाडी वा विस्थापनको बेला आफ्नो शरीर गोपनीयता र व्यक्तिगत सुरक्षाको ख्याल कसरी राख्ने। पहिले हाम्रै साथीहरूका कुरा सुनाउने।
1: अनि पहिलो आएको बेला त अब असुरक्षित ठाउँमा त हामीले अब छोडेर जाने नै पर्छ आफ्नो स्थानलाई। अब शौचालयहरू पर्याप्त मात्रामा हुँदैनन्,

Thank you.

0: जोखिम नराम्रै गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा साग र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन
2: बिताउँ।
0: खुलेर सुनाऊ
3: बिबिसी मिडिया एक्सनको सहयोगमा रेडियो जुन्ताला र रेडियो

सन्देश।

ਕਾਨੂੰਨ ਦੀ ਲਾਏ ਸਮਾਂ ਸਰਾਏ ਸਾਡੇ ਯਾਰ।

Eta!

उपचार गरिरहेको छ, अहिलेसम्म एकदमै सफल उपचार भइरहेको छ।

0: सबैले हालिसक्नु भयो आजको उडाइसरको छलफल सुरु गरौँ न त आज हामी पहिलो जागर पूर्वको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ
1: हेर्नुहोस् तिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण भन्छन् भनेको हामीले त पहिलो स्त्रीको लिलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान कतिको धन ज्यानै नभए के धन
2: जमिनको चाहिँ

0: மனுஷனை பேசிட்டு கத்திரி படத்தை கத்தி ஜாதி
1: ஆபத்தான

Facebook.

Canada.

0: साथीको जवाब होइन आफ्नो सपनाको पक्ष मान्यता गरौं तर पनि खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो पूर्वाधार सन्देश

Και εκείνα μου άρεσε πάρουν

Thank you.

0: को पूर्व प्रयोग नक्सा तथा सम्बन्धित कार्यविधि वडा कार्यालयमा पठाइने व्यवहार जानकारी गराइन्छ।
1: नगरपालिका 5 वडा कार्यालय

Thank you.

त्यसपछि विषाक्त चिजले टोकेका समय खाउ खटिरहेको समय अनि छाला सम्बन्धी रोगको समय हात खुट्टा झम्कने पुरा हात खुट्टा पेट टाउको पुरै दुखेका अवस्थाको समय सफल उपचार गरिरहेको छु र मसँग आउनेहरू कुनै चाहिँ कुनै जनसङ्ख्या छु भन्नेहरू सिफारिस लिएर आएको खण्डमा मैले पाँच पैसा नलिएर औषधी उपचार गरिरहेको छु। अहिलेसम्म एकदमै सफल उपचार भइरहेको छ। अब मेरो खण्डमा सङ्ख्या 90, 20, 21, 29, 41, 98, 82, 86, 128 हो।

I have a

0: ہے پڑھائی واسطہ ہے تو لوگ دکھائے جس طرح دیش دیکھنا اس کا پسند کرنے کا کارن ٹیٹے میں پڑھتے سن یاترا اور کام کرا کی کتنی زیادہ ہو سکتی ہے اس کو سنی کا آدھکارک جانکاری کو مطلب سواس کر ہو اپنا کارج سرکشت رکھ ہو اور اپنی سنتا لگے گا تم تو نتیجے کو سرکشا کرنے کا جانکاری دوں ہو आपत्कालिक अवस्था में कहाँ कम करने नेपाल प्रहरी एक सुन्दर सुन्दर वार एघारह तेरह मानव बीच विक्रम युद्ध को पूरा एघारह सतहत्तर तथा बाल हेल्प लाइन दस नौ आठ में कल कर
1: स्वागत नागरिक सुरक्षित समाज मानव बीच विक्रम युद्ध सबको साथ
0: हमें मिलकर मात्र रोक सकते हैं

Baba, if you'd like, some of you might already send these.

ఇప్పుడు

Thank you.

ये बंद कर रेडियो को बनाए थे उन्होंने 10 मिनट से आपने कहा।

भारी पानी

0: আর্জেন্টিনা জিতিয়া দুটো সিরিজে খুব রোগী কথা
1: ছিয়াশি 128 হোক

Thank you.

सिद्धार्थ

Thank you.

विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारी तथा फलफुलहरू, फ्रुट, अङ्गुर, मिठाई, च्याउ लगायतका तरकारी तथा फलफुलहरू

जिला प्रशासन कार्यालय प्रतिया द्वारा जारी किया जाए।

Thank you.

Thank you.

0: कराते बाद में तो वो यार वहाँ से चले वो काट करते हैं वो ठीक हो गया बनाया बस हाँ तो वो नहीं की भी मजा लगी उठाए मन से
1: हम तो आप ये तो आसान के कब कर पाते पाते जाने में कोई अगर पानी आ रही है तो हम बाजे आए बाबू के तो उस तरह का था यार तो सब बीते बीते सीधे सीधे उल्टे स्थान के ना तो नारी रस्ता बना के पानी देने का डाल दिया मान्छे तपाईँले कस्तो मुनिको कसैको पानी कतै लाग्नु कसैको पनि कसैको पनि गएको थिएँ कतिलाई ठाउँमा सिटी नजस्तो पनि हो अरू सङ्घर्ष गरी कतै नि कता ठाउँमा भित्र पनि छुट्टी बनाएको जम्मा गरेको फेरि ठाउँ बच्ची छ
2: अब बाबु दाजु मौसम विभागमा फोन गर्नु त बच्ची खाता थाकेको छ अन्त दाजुको चाहिँ कि बाटा खोजिए अब फाटा कसाको फेरि खोज्दै होइन त्यो कसा कहिलेसम्म पानी पराउनु साह्रो पानी कट्नाको ठाउँमा वर्षा राखेको हो तर धान दोनो धान बजी धान
0: सराटो एघार पचपन्नमा फोन चाहिँ दुई दिन तिन दिन पछि एघार पचपन्नमा फोन गर्नु फोन चाहिँ धान काट्न हो एघार पचपन्नमा फोन गर्नु त मौसम जाने टन कहाँ चाहिँ एक थिचो एक थिचो तब जाके हो पछि आफ्नो काबुमै कहाँ चाहिँ हो बर्दियाले अब बर्दियामा कहिलेसम्म पानी बसी कहिले तब मौसम विभाग चाहिँ बताए अब पानी नै परि त्यो धान तब नै भने अझै पानी परि कहिले चाहिँ एक दुई दिन रोक्के धान मैले बाबुमाथि हाम्रो खेतमा जाने त हौ धान हेरेको बात भेटिन्थ्यो अब चाहिँ मौसम के बात चाहिँ फोन गर्नु थियो बताउँदैन अवस्था के छ

Bye.

Thank you.

0: छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन
2: जाँच। रेडियो प्रभाव स्टेशनद्वारा जारी सन्देश।

ओके, अलि क्लियर भयो। अब एउटा सानो

0: हामीले हानिकारक हुन सक्छ।
1: रियल नदी आइकिमा त फर्क भइहाल्छ नि।

0: कार्यक्रम देशीय अध्यक्ष र प्राणी इन्टरनेशनलको सहयोगमा रेडियो जुटा र रेडियो गुल्बाले स्वतन्त्र रूपमा उत्पादन गरेका हुन्।
1: तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अब मनमै राखौ।
2: माया, मित्रता, शरीर सम्बन्ध सुरक्षा आफ्नो निर्णयका

0: उत्तर पूर्वश गुजरात वर्तमान र चाडपर्व र महापुरूषमा लैजाने वा दैनिक सबैको घरमा चाहिने स्वस्थ र ताजा तरकारी तथा फलफुलहरू एकै छ।
1: विभिन्न राज्यको मौसमी र विमौसमी सरकार

Thank you.

Thank you.

7 बजे तक आज सुनिए सीआईएन में से प्रसारण बिना साझा खबर।

0: tanesc o până în armi sunt ridicat în chiliu.
1: Thank you.

गोपीनाथ मुक्तिनाथ जानकी मंदिर लुम्बिनी जस्ता संपदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोडौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अवधि आवश्यक छ।

सबै प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले स्पष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सुश्री पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जफरालाई पक्राउ गरेको नभई सुरक्षा लिएको दावी गर्नु भएको छ। संचार कर्मीलाई प्रतिक्रिया दिँदै उहाँले जफरालाई

0: विज्ञापनले निर्णय गरेको छ। यद्यपि सो बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वञ्चित उपभोग उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री फैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
1: भोलि पछिल्लो दिनमा पनि वर्षा सम्भावनाको देखिँदैछ। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर अनुसार तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी नै लिनुहुन आज अनुरोध गर्दछौ। जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
0: उत्तर प्रशासनले आएको भारी पहिरोका कारण चार दिनदेखि अवरुद्ध व्यक्ति राजमार्गमा साना गाडी एकतर्फी रूपमा चल्न थालेका छन्। गाडीले सडक तथा अस्थायी डाइभर्सन बोकाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पछ्याएपछि गाडी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरीकाले कार्यक्रम अनुसार नवबुद्ध नगर

0: सरकारले पक्राउ खोलाको किनारमा डाइभर्सन बनाउन सकिएपछि खाने पानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट पानी सञ्चालन गरिएको छ। कंग्रेसको पूर्व महाधिवेशनको उद्घाटन दुई दिन पछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कंग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको क्लबहाउसमा गर्ने जनाएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनसँग बताउनुभयो,
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको महाधिवेशन कार्यकारिता 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजले हाम्रो नाम गरेका हुन्छ। असोज 16 र 17 गते महाधिवेशन गर्ने नाम गर्दा हुन्छ। 15 महाधिवेशन

दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य तेल नोक्सानी तथा खेल जारी खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकारीमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रका प्रमुख सर्वनाम

अदालत सुन्नु छन् अफगानिस्तानलाई हराएको थियो भने जापान समूहको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसरी सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ्न सकेन। श्रीलंका र नेपाल बीच बिहान पुनः 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो।

दलको लक्ष्य गर्ने बित्तिकै 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटान 19 ओभर 3 बलमा 94 रनमा जोड्दै अल आउट भएको थियो।

सन्देह लागेको प्रश्न

ஆரம்பிச்சு சலாய் சாதனம் ஆரம்பம் செஞ்சு

Thank you.

Vamos cortar. Vamos saber, pessoal.

Gracias.

Thank you.

Thank you.

Thank you.

Thank you.

Yeah.

otras personas, y es quizás

0: आर्थिक आर्बसको 45 मिनट केन्द्र आउने बिबिसी नेपाली सेवा आफ्नो घरबाट बाटो बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्न इजरायली बस्ती बसाउने 100 भन्दा बढी अधीनस्थ वेस्ट ब्याङ्कको 41 गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गा भुङ्गा गरेको, सड़क अवरोध गरेको र जलरूपमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सेना अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि इपाइसिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी युवान्दा निल भन्छन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्काउन दिनुपर्ने फैसला गरेको थियो। तर बस्ने बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुरा पार्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ने बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दङ्गाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घरबाटमा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको प्रकारले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लिजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानव रहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रुसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रुसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। रसियाले शरणको खोजी गरिरहेका झन्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको संयुक्त सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि रसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। रसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ। तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री घाटीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको दुई दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढाव निम्त्याएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: सर्वप्रथम पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सौरेन्द्र

Thank you.

BBC হাতে ভালো সুন্দর একটা সাপ BBC হাতে ভালো কার্যক্রম আয়োজন করে স্বতন্ত্র রেডিও লোক সঞ্চার একটা ভাষা প্রভাবিত ছাত্রকা FM স্টেশন অনুগত শুনে সঠিকা वैकल्पिक रूप में मुस्तांग कोरोना नाका पत्र पठाया थे तर कोरोना जोड़ने सड़क समेत पहिलो र कतारका कारण अवरुद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट। भुटेपछि त्रिशुली क्षेत्रमा आएको बाढीले रसुवागढी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरोला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरोला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छनृ।

फिलहाल नकार सड़कले पनि त्यहाँबाट काठमाडौँ सहर आइपुग्न कम्तीमा तीन दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खोले पनि दशैंका लागि सामान बजारमा पुर्याउने भिड हुने बताएका छन्। नेपाल हिमालय सीमा पार व्यापार संघका अध्यक्ष राम अधिकारीले भने

0: भएर तातो पानी राख्दा कुराउन सरकारले कुनै पनि पहल गर्नुपर्नेमा कार्की जोड दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातो पानी नाका सञ्चालनका लागि कुटनीतिक पहल भइरहेको तर चिन्ताप्रमाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
1: उहाँहरूको साइडमा अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो उहाँहरूले जानकारी गराउनु भएको छैन।
0: चिन्ताका आया हुने सामान समुद्र मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, डीबीसी काठमाडौँ। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 बढी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फरिन्द्र दाहालबाट। दक्षिण नागुसको जालुदमा रहेको अल्पवासी परिवारको दुईवटा घरमा सोमबार आगो लगिएको थियो। मानवाधिकार वादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल तुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गराउन सक्ने बताए। तर साँच्चै नै उनीहरूले हामीलाई मारिदिएछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुसी छु, 60 वर्षका अल तुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनु पर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 बढी इजरायली दङ्गाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तिर्स्याएको, टायरहरू पारेको र सुरक्षा निकायमाथि ढुङ्गा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले तुवासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
2: साथै बेबिसी 47 सेकेन्डमा

0: सबै नम्बरहरू तपाईँलाई पैसा लाग्दैन।
1: अस्थायी बसोबासमा सुखा खाए पनि पोषण तथा सफाइको अभाव तथा लामखुट्टेको तोकाइको कारण सर्वहरूको जोखिम पनि रहेको छ। त्यसबाट जोगिने

आप स्वास्थ्य सेवा रोग निगरानी रोग खूब सेवा संचालन मंत्रालय को चलाएछ। विकसित कृषि बारेमा सही भरहरू गरेका छन्। बचेका घरहरू कतिपय हिलोमा लागेका छन् त कतिपय घरहरूमा नराम्रै क्षति पुगेको देखिएको छ। कतिपयले त हिलो पञ्चाउँदै घरमा बस्ने कर्कर समेत गरिरहेको देखिएका छन्। यसै सन्दर्भमा हामीले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुनर्निर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उप महानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी सबैभन्दा पहिले बाढ़ीले क्षति पुगेका पुरिएका घरहरूमा जाँदाखेरि के सावधानी अपनाउनु पर्छ भनी सोधेका थियौ।

ছোট্ট বিশেষ ব্যবস্থা চিন্তা করিয়াছিলাম।

0: अनि हामी अहिलेकै प्रचलित काभ्रेले पनि त्यो कुरालाई बाटो पक्राउनको अवस्था छैन कि
1: जस्तो एउटा धेरै केही समस्या छन् जसको नाममा जग्गाको नाम पूजा घरको काजा छ उहाँहरूले नै बताउनु भएको छ. यस्तो केसमा चाहिँ उहाँहरूको परिवारले त्यो प्राप्ति गर्नुलाई के प्रक्रिया हुन्छ?

बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट

Thank you.

Give me that such a love.

0: पानी मस्जिद बाधा प्रांत काम रहा भोज एक बजे उत्तर समय बाद
1: हजुर आफ्नो आफ्नो समय दिन चाहिँ अब वर्तमान तपाईँ सबैमा हजुरको सुप्रतिमा सप्रासमा विज्ञान इटालियन धान सरकारी पर चाहिन्छ इटालियन किरण अनलाइन न्युज राजनीति चार मिसिन पारदृष्टर चार पटनलाई शुभकम शिविर एक मिसिन कविनाथ संसेवक खेती किसानी गर्न मेरो समान उपलब्धमा उसले विवेचक मेरो कृषिको मिसिन फेरि विशेष क्षेत्रमा आधारित खबर प्रदर्शन सहमताको प्रभावित छ कृषि सम्बन्धी कुनै सामान किन साथी यदि चाहिँ गर्छ संसदले पाँच सय मरेर पशुपतिनाथ सक्रिय छ सम्पर्क नम्बर 98 5 80 25 0 14 98 2 24 0 26 80 र बचपन सहकारी संस्थाको पछि रामको सम्पर्क पाँच सय रुपियाँ पाँच जनालाई जानकारी कार्यक्रम

0: सबै त आइसक्नुभयो, आजको गुणस्तरको छलफल सुरु गराउनु त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा दिएको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुकको फुल्ने, धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको, हामीले त पहिलो स्तरको लिलाको सम्झेको त सचेत गर्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: पहिलो जानु पहिले जमिन मुनिबाट चट्यान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिँदैन,
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन,
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले थप्पड लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो, ज्यान बाँचेको छ, ज्यानै नभए के

आज भी